दशैँ र तेन्जिनदेखि सल्कने पोतपेलु रिक्स नजात कसता तेन्जिन कुन कुन्सले सल्कने ए पोतपेलु वंश नजात।